नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् यो नकुमारी शर्माबाट। मुख्यमन्त्रीको आत्मनिर्भर आसाम अभियानको दोस्रो चरणका लागि 2 लाख रुपियाँको आर्थिक सहयोगिकाका लागि 74,694 आवेदकहरू छनौटा भएका छन्। योमध्ये 74,350 जना साधारण श्रेणी र 344 जना व्यावसायिक लाभार्थी छन् भन्दै हिजो वाणिज्य विभागका मन्त्री विमल बराले एउटा सञ्चार माध्यममा प्रकाश गर्नुभयो। उहाँले यी लाभार्थीहरूको खातामा 75,000 पहिलो किस्ता जम्मा गरिएको छ भने बाँकी 25,000 रुपियाँ जारी गर्नुपर्ने लाभार्थीहरूका लागि आआफ्नो निर्वाचन क्षेत्रमा 3 दिने विशेष प्रशिक्षण शिविर अनिवार्य गरिएको बताउनुभयो। तालिम 31 जुलाईसम्म सम्पन्न हुनेछ र बाँकी रकम अगस्तको पहिलो सप्ताहमा लाभार्थीहरूको खातामा स्थानान्तर गरिनेछ। उहाँले भन्नुभयो कि पहिलो चरणमा सहयोग प्राप्त गर्ने कुल 25,277 युवाहरूमध्ये 12,976 जना मात्रै दोस्रो किस्तीका लागि योग्य भएका छन्। राज्य सरकारले स्वालकुची कपडा उद्योगमा प्रयोग हुने कच्चा पदार्थको अभाव कम गर्न व्यवस्था ग्रहण गरिनेछ भनी हस्तशास्त्र वस्त्र रेशम विभागका मन्त्री विश्वजित दैमारीले प्रकाश गर्नुभयो। हिजो वस्त्र नगरी स्वालकुचीमा उपस्थित हुँदै मन्त्रीले स्वालकुची वस्त्र उद्योग स्वालकुची इन्स्टिट्युट अफ फेसन टेक्नोलोजी प्रदर्शन गर्दै कारिगरहरूसँग बातचित गर्नुभएको थियो। असम प्रहरीले आधार अन्तर्गत अनलाइन प्रमाणीकरण खोज्ने सिक्किङ एनटी ओबिएसको रूपमा दर्ता भएको छ र यो उत्तर पूर्वको पहिलो राज्य एजेन्सी हो जसले देशको तेस्रो राज्य हिसाबले स्वीकृति प्राप्त गरेको छ। उक्त प्रणालीले अब प्रहरी गस्ती टोलीहरूलाई चालक वा व्यक्तिको आधार कार्ड

चा पत्रमा रहेको क्यूआर कोड स्क्यान गर्न र तुरन्तै प्रमाणहरू प्रमाणित गर्न अनुमति दिनेछ। यो प्रशिक्षणका लागि इन्टरनेट गतिमा निर्भर गर्नु पर्ने कुरालाई हिजो मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले सञ्चार माध्यममा प्रकाश गर्नुभएको छ। देशका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले निर्वाचन बारेमा गलत र भ्रामक जानकारी देशलाई चरम समता खतरामा निम्ताउनका लागि भयानक हुनेछ भन्ने कुराले उहाँलाई उल्लेख गर्नुभयो। हिजो नयाँ दिल्लीमा आयोजित सर्वभारतीय पत्रकार सम्मेलनमा मुख्य अतिथिको रूपमा बोल्दै उहाँले देशको सबै चुनाव आयोगको अन्तर्गत स्वतन्त्र र निष्पक्ष रूपमा सञ्चालन हुने जानकारी दिनुभयो। त्यसैले निर्वाचन आयोगको गलत व्याख्याले लोकतन्त्रलाई असर गर्न सम्भावना रहेको पनि उहाँले बताउनुभयो। यसपल्ट देशमा 76 मतदानले मतदान गरेको बताउँदै असममा 86 मतदान भएकोमा सन्तुष्टि व्यक्त गर्नुभएको छ। उक्त कार्यक्रममा देशका 36 राज्य र केन्द्रीय शासित अञ्चलका सयौं पत्रकारहरू उपस्थित थिए। खाद्य सार्वजनिक वितरण तथा उपभोक्ता मामिला मन्त्री कौशिक रायले अत्यावश्यक वस्तुहरूको मूल्यवृद्धि गरेर मुनाफा कमाउने खोज्ने व्यापारीहरूलाई चेतावनी दिनुभएको छ। हिजो सिलचरमा भएको एउटा पत्रकार माध्यममा भएको कुरामा उहाँले उक्त कुरालाई भन्नुभएको हो कि समितिले प्रत्येक जिल्लामा आवश्यक वस्तुहरूको मूल्य जाँच गर्नेछन् र मूल्यवृद्धिको विषयमा छलफल भए पछाडि नै बजारमा त्यस्ता परिस्थिति देखा नपरेको पनि उहाँले बताउनुभयो। जनस्वास्थ्य कार्यकारी बराक उपत्यका उन्नयन र पार्वत्य अञ्चल विभागका मन्त्री कृष्णेन्दु पालको आज श्रीभूमि जिल्लामा हुनुपर्ने पर्यालोचनाको बैठक स्थगित राखिएको छ। हाम्रो संवाददाताले जान्न दिए अनुसार अनिवार्य कारणले गर्दा आज दोस्रो दिउँसो 12 बजेदेखि हुने जिल्ला आयुक्त कार्यालयका सभाकक्षमा यो बैठक स्थगित राखिएको हो। बैठकको परवर्ती सूची आनुष्ठानिक रूपले प्रकाश गरिनेछ भनी प्रशासनको सूत्रले जानेको छ। सदौ असम फुटबल संस्थाको एप मण्डलको 17 वर्ष तलका लिग फुटबल प्रतियोगिताको चूडान्त खेल आज लखिमपुर र धेमाजी बीच अनुष्ठित हुनेछ। लखिमपुर क्रीडा संस्थाको उद्योग र बिहपुरिया क्रीडा संस्थाको सहयोगमा यो प्रतियोगिता बिहपुरियामा 12 जुलाईमा अनुष्ठित भएको थियो। आज बेलुकी फ्रान्स मियामी स्टेडियममा हुनुपर्ने विश्वकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा इङ्ल्यान्डको विरोध खेल्नेछ। खेल भारतीय समय अनुसार राति 2:30 बजे सुरु हुनेछ। श्रोताहरूले सुन्दै हुनुहुन्छ समाचार आजलाई पूरा भयो।

नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबौ शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबौ शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर, तदनुसार 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जमा। समय अहिले स्टुडियोको घरी अनुसार 3:21 भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्री र योना कुमारी शर्माले सबै

0: श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौं हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ साहित्यिक कार्यक्रम। श्रोताबिन, आज साहित्यिक कार्यक्रम अन्तर्गत प्रस्तुत छ कञ्चन छेत्रीद्वारा स्वरचित केही कविता पाठहरू।
1: मेरो कविताको शीर्षक छ आँधी आयो आँधी आयो, आयो आयो आँधी आयो, भन्दैछन् सबैले विकराल एक हुन्डरी आओस् चाहँदैछन् सबैले। नभ जग सबै त्रस्त छ, वायुमण्डल झनै सन्त्रस्त छ, सम्पूर्ण आकाश अशान्त छ, कालो बादल बौलाउन थालेको छ, भयंकर हुंकारले धरती नै कम्पमान छ, झिलिक झिलिक चट्याङ बर्सेको छ, सबैको शरीर थरथर कामेको छ, भीर पाखा गाउँ बेसी अनि सहर सहर धपक्क धपक्क बलेको छ, कान आँखा पल पल अवरुद्ध छ, आयो आयो आँधी आयो सबै एक तमासले कराउँदैछन्। मान्छेको त के कुरा गरौँ, जीवजन्तु चराचुरुङ्गीमा अन्धाधन्ध खैला बैला मच्चिएको छ, जो जता छ त्यो त्यतै, दिशाहीन भागाभाग चलेको छ, सबैलाई आआफ्नो जिउ जोगाउन धौ धौ छ, खिएका मकिएका जीर्ण तन धडाधड जताततै ढल्दैछन्। काला कलुषित कायर मन दनदनी आगोमा दन्किँदैछन्, आयो आयो आँधी आयो सबै गुहार गुहार भन्दैछन्। यो सहर त्यो गाउँ सायद यस्तै आँधीलाई नै पर्खेको छ, यो घर त्यो समाज धमी रिएर ढल्नलाई चर्किसकेको छ। दृढ मन दुस्साहसी कोही निडर युवाहरू आँधीलाई काखी च्यापी बर्सादमा खारिएर निखार भई बिजुलीको ब्रह्म कवचमा आफूलाई बाँध्दै पतझडमा हरियालीको सपना बोकी मरुभूमिमा गुराँस उमार्ने दृढता लिई यतै आउँदै गरेको देख्दैछु। आँधीको भयंकर आवाजसँगै चर्को स्वरमा चिच्याएको सुन्दैछु, आँधी आयो आँधी आयो भूकम्पित गन आवाज सुन्दैछु। मेरो कविताको शीर्षक छ सुखको खोजीमा। आकाश तारा घाम जुन सधैँ चलेकाली आफ्नै धुन, सोधे हावालाई गतिमान प्रकाशलाई, दिन र रात प्रहर प्रहरलाई, चराचुरुङ्गी आ आफ्नै भाकामा, तल्लीन हर्ष विषाद र प्रेम विरहमा, जीव जन्तु घरेलु बनेलु लगातार रत रहेका जीवन युद्धमा, सराई घाटको माथिबाट नभमा नजर पुगेसम्म खोजिरहे ब्रह्मपुत्रको विशाललाई, खेरी खेरी सोधिरहे काजीरङ्गाको निर्जनतालाई, कोतारी कोतारी जाँची हिँडे निर्मम वास्तवतालाई, उचाली पछारी निचोरी हेरे बगैँचाका फुल फुलमा, उल्टै पल्टै सुमसुमै सुमसुमै तलास गरी हेरे, सुख कहीँ लुकेको पाइन, खुसी कहीँ छुपेको पाइन, दुःख लुकाई सुख मनमा पाउनु पर्ने रहेछ, पीडाको चिहानमाथि मुस्कान पो छर्नु पर्ने रहेछ, स्वार्थ आफ्नो त्याग्न सके मनमा सुख फुल्दो रहेछ, दस जनाको लागि केही गर्न सके जुनी जुनी गुराँस फुल्दो रहेछ। मेरो कविताको शीर्षक छ म बाँड्छु मिठा मिठा बोली। टलक्क टल्कने सुकिलो परिधानभित्र कस्तो होला तिम्रो शरीर, कस्तो छ होला

0: तिम्रो मन सम्झ सम्झ कहिले हाँसेका थियौ मुक्त निश्चल निष्कलङ्क अट्टहास ख्याल गर त पुण्यको टह टह जुनलाई ननिहारेको कति भो औँसीको कालो रातमा तारा नगनेको कति भो फुलसँग मन खोलेर कुरा नगरेको कति भो पुतली समात्न पसिना काट्दै पछि पछि नदगुरेको कति भो रिमझिम झरीमा नरुझेको फागुने हुरीमा मन नबतासिएको ओठबाट हरदम गीतको काली नझरेको एकान्तमा आफूलाई प्रसाधानले नसिँगारेको लोहितको धारामा स्वच्छन्द नपौडिएको सुविधा परेमा निर्लज्ज बदमासी नगरेको अन्तरङ्ग साथीहरूसँग प्रेममय झैँ झगडा नभएको सोच त सोच एक पल सोच कति भो आफैमा गमक्क गम्किने अभिजात्यको वस्त्र फ्याँकेर निर्वस्त्र बन त एकान्तमा एक दिन अतृप्त चाहना र बासनाको जालो काटेर मनलाई हलुङ्गो पार त एक दिन आऊ मेरो साथमा बाँच्न सिक छिन छिन सन्तोषको सागरमा यो मनलाई नुहाइदेऊ हर दिन निमुखो यो मनलाई टुहुरो पारेर किन यसरी कता भौतारिएका दिन दिन परिपूर्णताको बिचमा पनि रहन्छौ तिमी सदा दुखी बनी गरिबीको सङ्गमा पनि रहन्छु सदा म सुखी बनी सोध्दछौ सधैँ तिमी मलाई के हो कारण भनी किनभने प्रतिदिन बजारमा तिमी बेच्दछौ तिता गोली तर म बाँड्छु मिठा मिठा बोली। धन्यवाद।
1: श्रोतागण, एतिन्जेल सुन्दै हुनुहुन्थ्यो कञ्चन छेत्रीको कविता पाठ। आउनुहोस् त साहित्यिक कार्यक्रमलाई अघि बढाउँदै अब हामी सुनाउँदैछौँ कृष्ण साङ्गरलाको एउटा लघु कथा।
2: मेरो कथाको शीर्षक छ कथाभित्रको कथा। भन्छन् कथाभित्र कथाकार पूर्णतया पस्न सके राम्रो कथा निर्माण हुन्छ। भनौँ कुनै पनि घटनाक्रमलाई भित्रैदेखि बुझ्न सक्नु पर्यो अथवा कुनै पनि पात्र र प्रवृत्ति भित्रको सुख दुःख हाँसो रोदन क्रुन्दन आनन्द र विषादलाई कथाकारलाई निकै राम्ररी उपलब्धि गर्न सक्नु पर्यो। भावनाको अथाह गहराईसम्म डुब्न म भरमग्दुर प्रयास गरिरहेको छु एउटा राम्रो कथा लेख्न। राम्रो कथा फेरि प्रश्न चिन्ह तेर्सिन्छ आफै अघि के यत्तिका दिनसम्म मैले रचना गरेका कथाहरू नराम्रा हुन् त? पक्कै होइनन्। आआफ्नो कोण र ठाउँमा जम्मै जम्मै कथाहरू नै राम्रा छन् स्तरीय छन्। तिन ताक बनिँदै भत्किँदैछु म आफैमा कथा निर्माण गर्ने क्रममा। कल्पनाको उँचो उडानमा उड्नुसँगै भावनाको अथाह समुद्रमा गोता पनि खेल्दैछु म घरिघरि। तर असफलता सिवाय केही हात लागेको छैन यसघरिसम्म। एउटा गतिलो विषय वस्तुसम्म छनौट हुन सकेको छैन मबाट। म स्वयं सन्तुलित हुन सकिरहेको छैन। भित्तामा टाँगिएको घडीले रात्रिको 1 बजिसकेको सङ्केत दिइसकेको छ। एउटा लामो सुस्केरा फेरेर छेउमा भएको तकियामा सुतिरहेकी श्रीमती र छोरो अभिषेकमा गएर आँखा टक्क अडिन्छन् मेरा। अनायासै श्रीमतीले सुत्ने अघि भनेका शब्दहरू सम्झिन पुग्छु। सुत्नु सुत्नु, धिप्रीमा मिट्टी तेल थोरै छ, फेरि भएन बिहान काममा जान ढिलो हुन्छ, बर्खा लागेकोले हात मुख जोड्न पनि धौधौ भएको छ, सुन्नुभयो छोरालाई युनिफर्म नभएकोले शिक्षकले क्लास रुमबाट निकालिदिएको छ रे, भोलि काम भयो भने रेडिमेडै भए पनि 100 युनिफर्म ल्याइदिनु होला। मन गरुङ्गो भयो। आफ्नो दयनीय स्थिति र दरिद्रताको दलदलमा भासिएको जीवनले म धेरै पटक भत्किएको छु, टुक्रिएको छु र दुलै दुलो भएको छु आफैमा। दसौँ कक्षाको सफलतापछि

0: शिक्षामा पूर्ण विराम लगाएर गृहस्थ जीवनको थालनी गरेको मैले अनेकानेक साँघुरा गल्लीहरूबाट यात्रा गरिसक्दा पनि जीवनबाट आशानुरूप सफलता पाउन नसकेको कथा व्यथालाई समेटेर साहित्य सृजनामा रमाउन थालेको छु। हुन त जीवन जगतलाई बुझ्नु र अनुभव गर्ने कलात्मक अभिव्यक्ति मानिने साहित्य सृजनातर्फ अग्रसर मेरा पाइलाहरूले लामो यात्राको मह गरिसकेको छ, जो मेरो निम्ति सुखद अनुभूति सिद्ध हुन्छ। अन्तमा दरिद्रताको दलदलमा भासिएको मानव आत्महरूको रोदन क्रन्दनलाई मूल विषयवस्तुको रूपमा लिएर मैले लेख्न थालेँ। शब्द सजाउनमा सिद्धहस्त मानिने मेरा कथाहरूले प्रशस्तै प्रशंसा बटुल्न सक्षम भए तापनि लेखेर जीवन निर्वाह गर्न सक्ने माहौल नभएकोले केवल मनको ताडना मेट्नलाई मात्र लेख्ने गरेको थिएँ। मुन्डो उठाएर फेरि वालघडीमा आँखा पुर्याएँ। उज्यालो हुन आँटिसकेको आभास पाएँ। 3 बज्नलाई मात्र 15 मिनट बाँकी थियो। लेखेर सिद्ध्याएको कथा सरसर्ती एकपटक पढी हेरेर कपी र कलम टेबलमा राखेर धिप्री निभाएर ओछ्यानमा पल्टिएँ। बिहान छिट्टो उठेर काममा जानु पनि थियो। कसैको चर्को कण्ठस्वरले म झलस्स बिउजिन पुग्छु। पुलुक्क घडीतिर हेर्छु। 9 बजिसकेको कुरा थाहा पाएर आत्तिँदै ओछ्यानबाट उठेर बाहिरबाट आएको चर्को र कर्कश स्वरलाई सुन्ने प्रयास गर्छु। कान ठाडो पारेर सुनेपछि म काममा नगएर 9 बजीसम्म ओछ्यानमा पल्टिरहेकोले श्रीमतीले रणचण्डी रूप धारण गरिसकेको कुरा प्रष्ट बुझ्न सक्छु। हतार हतार उठेर बाहिर निस्किएको मात्र के थिएँ, मेरा पाइलाहरू ठाउँका ठाउँ रोकिन पुग्छन्। सिकुवामा मैले यत्तिका दिनसम्म कयौँ मेहनत र सिप लगाएर लेखेका कपीहरू थुप्रो लगाएर राखेको देख्छु। सब जलाइदिन्छु म। झन् राति त्यत्रो औँधी भनेको, बिहान चाँडै उठेर काममा जानुपर्छ भनेर रातभरि लेखो अनि बिहान 10 बजीसम्म उत्तानो टाङ लगाएर सुत्यो। कसरी सक्नु खप्न? घरमा एउटा दानो अन्न छैन। छोरो युनिफर्म नभएर 2 दिनदेखि स्कुल जान पाएको छैन। आफू बिरामी भएकोले हप्ता दिन भइसक्यो, खबरै पो छैन। श्रीमतीका शब्दहरूले मेरो मुटुमा सुलझै घोचिरहेको थियो। अनायासै नेत्रकोष रसाउँछ, आँखाबाट निराधार आँसु बग्न सुरु हुन्छ। मनमनै सोच्छु, आखिर श्रीमतीले ठिकै त भन्दैछिन् नि, घरमा अभाव छ अनि म 9 बजीसम्म सुत्ने गर्छु। आफूलाई धिक्कार्छु र हातमुख धोएर भान्सा कोठामा गएर भाँडो कराई हेर्छु। भाँडोमा रात्रिको थोरै बासी भात सिवाय केही पनि थिएन। चामल राख्ने डालामा हेर्छु, त्यहाँ चामलको एउटा दानो पनि थिएन। फेरि आफ्नो कोठामा पसेर खुकुरी भिर्छु र निस्किन्छु कामको खोजीमा। सोच्छु, आदि बेला भए पनि काम पाएँ भने भोलिको छाक त टर्ने थियो। म निस्किएपछि मेरी श्रीमतीले पुनः ती कपीहरू लगेर टेबलमा मिलाएर राखिदिन्छे। जलाउने आँट उसले पक्कै पनि गरिन। ती कपीहरूमा उसको श्रीमानको आत्माको धुकधुकी लुकेको छ भन्ने कुरा उसलाई पनि राम्ररी थाहा नभएको होइन। तर के गरोस्, अभावले नै स्वभाव बिगारेपछि बेलुकी कामबाट घर फर्किँदा मैले एउटा हातमा छोरालाई भनी ल्याएको युनिफर्मको झोला अनि अर्को हातमा 1 झोला चामल, नुन तेल, मर मसला, साग सब्जी लिएर आउँछु। झोला सरासर भान्सा कोठामा राख्छु र सुत्ने कोठामा पसेर टेबलमा हेर्छु। मैले जम्मै खातापत्र सुरक्षित राखेको पाएर अनायासै शान्तिको सुस्केरा पनि फेर्छु। हिजो बेलुकी लेखेको कथालाई राम्ररी फेरि एकपटक पढ्छु। बिहान श्रीमतीले प्रयोग गरेका शब्दहरूलाई एकातिरबाट सम्झिन थाल्छु। थाहै नपाई आँखाबाट तप्लक्क आँसुका नुनिला थोपाहरू मेरो अनुहारबाट मुखसम्म पुग्दछन् अनि झस्किन्छु र आफूलाई सम्हाल्छु पनि। अनायासै भूपी शेरचनले कतै सफल लेखक बन्नको निम्ति देवकोटा जस्तै बौलाउन सक्नु पर्यो, कि त पारिजात जस्तै कुजिन सक्नु पर्यो, या त रिमाल जस्तै घरबार त्याग्न सक्नु पर्यो भनी लेखेको याद आउँछ। तर म त मेरी श्रीमती र सन्तानको जिम्मेवारीबाट हटेर आफ्नो कर्तव्यलाई भुलेर केवल शब्द र हरफहरूमा मात्र हराउन सक्दैन र सक्दिनँ पनि। त्यसैले मैले रुँदा रुँदै हाँस्न र हाँस्दा हाँस्दै रुन सिकिसकेको छु। यसरी नै कथाभित्र पनि मेरो आफूभित्रको पनि एउटा कथा छ। यिनै कथाहरूलाई सम्झिएर म अनायासै भित्रभित्रै रुन थाल्छु। यस्तै छ मेरो जिन्दगीको कथाभित्रको अर्को कथा, कथाभित्रको अर्को कथा।
1: श्रोतागण, साहित्यिक कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो कृष्ण सङ्गर्लाको एउटा लघुकथा, र यो लघुकथा पूर्व प्रसारण थियो। आउनुहोस् आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली

कार्यक्रममा अब प्रस्तुत गर्दैछौँ केही आधुनिक गीत। आधुनिक गीत कार्यक्रममा यो पहिलो गीत सुन्नुहोस्, रीता आशिष चक्रवर्तीको स्वरलाई।

कुमार बस्नेतले गाएको गीतको साथै हाम्रो आजको सम्पूर्ण कार्यक्रम यही समाप्त हुन्छ। भोलि दिउँस विविध कार्यक्रमसहित हामी यहाँ उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।